0: بستی حضرت نظام الدین میں صوفی سنت حضرت نظام الدین اولیاء کے 723 عرس کی تقریبات جاری ہیں۔ عرس کے دوسرے دن کی تقریبات کا آنکھوں دیکھا حال براہ راست سنوانے کے لیے اب ہم آپ کو بستی حضرت نظام الدین عرس محل لیے چلتے ہیں، تو آئیے عرس محل چلیں۔
1: سب لائے تھے محشر میں عبادت، میں لایا تھا لکھا ہوا محبوب الہی، میں لایا تھا لکھا ہوا محبوب الہی۔ اعمال میں سب لائے تھے محشر میں عبادت، میں لایا تھا لکھا ہوا محبوب الہی، میں لایا تھا لکھا ہوا، میں لایا تھا لکھا ہوا محبوب الہی۔ اعمال میں سب لائے تھے محشر میں عبادت، میں لایا تھا لکھا ہوا محبوب الہی، میں لایا تھا لکھا ہوا محبوب الہی، میں لایا تھا لکھا ہوا محبوب الہی۔ بانٹے گا اس کے پنجتن پاک کی دولت، بانٹے گا اس کے پنجتن پاک کی دولت، جو آپ کا ہو جائے گا محبوب الہی، جو آپ کا ہو جائے گا محبوب الہی۔ بانٹے گا اس کے پنجتن پاک کی دولت، جو آپ کا ہو جائے گا محبوب الہی۔ جو ہو گیا ہے دل سے نظامی و نیازی، جو ہو گیا ہے دل سے نظامی و نیازی، حق اس کو نظر آ گیا محبوب الہی، حق اس کو نظر آ گیا محبوب الہی۔ کرنے لگی طواف میرے دل کی دھڑکنیں، کرنے لگی طواف میرے دل کی دھڑکنیں، جب تم پہ فدا ہو گیا محبوب الہی، جب تم پہ فدا ہو گیا محبوب الہی، جب تم پہ فدا ہو گیا محبوب الہی۔ مقتب پیش ہے کہ راضی ہے نیازی بھی فریدی بھی اس لیے، راضی ہے نیازی بھی فریدی بھی اس لیے، دامن کو بھر کے جائے گا محبوب الہی، دامن کو بھر کے۔
2: पहले दिव्यांगजनों के लिए छूट प्राप्त फास्टैग का वार्षिक नवीनीकरण अनिवार्य था। सरकार ने वर्ष 2026-27 के लिए राष्ट्रीय साधन सह मेधा छात्रवृत्ति योजना के अंतर्गत आवेदन जमा करने की अंतिम तिथि 31 अक्टूबर तक बढ़ा दी है। शिक्षा मंत्रालय ने कहा है कि इससे पात्र विद्यार्थियों को राष्ट्रीय छात्रवृत्ति पोर्टल पर आवेदन पूरा करने के लिए अतिरिक्त समय मिलेगा और संबंधित अधिकारियों द्वारा समय पर सत्यापन भी सुनिश्चित हो सकेगा। पुदुचेरी जिला प्रशासन ने 6 अक्टूबर को होने वाले थट्टन चावड़ी विधानसभा उपचुनाव के मद्देनजर निगरानी और कार्रवाई तेज कर दी है। आदर्श आचार संहिता के उल्लंघन पर नजर रखने के लिए 4 फ्लाइंग स्क्वाड और एक विशेष निगरानी टीम 24 घंटे तैनात की गई है। इसके अलावा 5 बाइक स्क्वाड और आबकारी विभाग की 3 टीमें भी लगातार निगरानी कर रही हैं। उपचुनाव के लिए चुनाव प्रचार रविवार 4 अक्टूबर को शाम 6 बजे समाप्त हो जाएगा। चुनाव अधिकारी ने बताया कि मतदाता चुनाव संबंधी शिकायतें टोल फ्री नंबर 1950 या निर्वाचन आयोग के सी विजिल मोबाइल ऐप के जरिए दर्ज करा सकते हैं। संयुक्त अरब अमीरात यूएई के अटॉर्नी जनरल हमद सैफ अल शमसी ने फ्लाई दुबई की उड़ान FZ-1073 से जुड़ी घटना की जांच के लिए एक विशेष टीम गठित करने का आदेश दिया है। इस घटना के कारण विमान को सऊदी अरब में आपातकालीन लैंडिंग करनी पड़ी थी। फ्लाई दुबई की यह उड़ान दुबई से इसराइल के तेल अवीव जा रही थी। इसी दौरान सह पायलट ने विमान को नुकसान पहुंचाने का प्रयास किया और उसे रोकने की कोशिश कर रहे कैप्टन स्मिथ मछार पर चाकू से हमला किया। घायल कैप्टन स्मिथ मछार की हालत स्थिर है और वे तेजी से स्वस्थ हो रहे हैं। यह जानकारी संयुक्त अरब अमीरात यूएई में भारत के राजदूत डॉक्टर दीपक मित्तल ने दी। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमंत्री नरेंद्र मोदी और विदेश मंत्री सुब्रमण्यम जयशंकर ने कहा है कि देश को कैप्टन स्मिथ मछार पर गर्व है। जापान एशियाई खेलों में आज भारत ने 2 रजत और 4 कांस्य पदकों के साथ टोटल 66 पदक जीत लिए। नौकायन में मनु फ्रांसिस और प्रिंस कुरिसिंकल नोबल ने रजत तथा महिला